0: ولا ست ساتي نزرعي سمرت جريل
1: فصلة يا اخي تفوز تفوز والله خوش رقصة يا اخي دوس دوس عندي خوش فصلة يا اخي تفوز
0: ابي شيك شرما
1: رقصة حلو حلو زين ميكالا حلو
0: अर्जुन बिजलानी और सुदेश लहरी भी भाई लाफ्टर शेफ का फिनाले राउंड है। इस फिनाले राउंड में जितना स्वैग दिखाना है वो तो सभी कलाकार दिखाएंगे ही।
2: गाइस बात सुन लो मेरी यार, प्लीज मेरी बात सुन लो यार, यार मेरी बात